0: نی فراہمی نی ثقافتی اشتراک پر توجہ مرکوز کی جائے گی۔ جکارتا کے پروگرام کی خاص بات وزیر اعظم نریندر مودی کا بھارتی برادری سے خطاب ہوگا، جس میں ملک کے بالی، میدان، سیمانگ اور جکارتا کے لوگ شامل ہوں گے۔ یہ لوگ شاندار خیر مقدم کی تیاری کر رہے ہیں، جس کے دوران ثقافتی پروگرام منعقد کیے جائیں گے۔ اس موقع پر ہزاروں بھارتی شہری اور بھارت نژاد لوگ یکجا ہوں گے اور اپنے مادر وطن سے اپنے رابطے کو مستحکم کرنے کے اس موقع پر فخر کا اظہار کریں گے۔ 8 جولائی کو جناب مودی تاریخی پرمبنن مندر کے درشن کے لیے یوگیا کرتا جائیں گے۔ بھارت یونیسکو کے عالمی وراثتی مقام کی بحالی کی کوششیں کرتا رہا ہے، جس سے دونوں ملکوں کے درمیان گہرے تہذیبی رشتوں کی اہمیت ظاہر ہوتی ہے۔ انڈونیشیا کی راجدھانی جکارتا سے سندیپن داس گپتا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
1: اپنے دورے کے دوسرے مرحلے میں وزیراعظم اس ماہ کی 8 تاریخ کو 3 روزہ دورے پر میلبرن پہنچیں گے۔ یہاں وہ آسٹریلیا کے وزیر اعظم اینتھنی البنیز کے ساتھ بھارت آسٹریلیا تیسری سالانہ سمٹ میں شرکت کریں گے۔ اپنے 3 ملکوں کے دورے کے تیسرے اور آخری مرحلے میں جناب مودی اس ماہ کی 10 اور 11 تاریخ کو نیوزی لینڈ جائیں گے۔ وزیر اعظم مودی نیوزی لینڈ کے اپنے ہم منصب کرسٹوفر لکسن کے ساتھ بات چیت کریں گے۔ پچھلے 40 سال میں کسی بھارتی وزیر اعظم کا نیوزی لینڈ کا یہ پہلا دورہ ہوگا۔ صارفین امور خوراک اور تقسیم عامہ کی وزارت نے کہا ہے کہ اس اجلاس میں رکن ممالک، بین الاقوامی تنظیمیں، صارفین، تحفظاتی حکام، تعلیمی ادارے اور دیگر متعلقہ فریقین یکجا ہوں گے اور صارفین کے تحفظ سے متعلق قانون اور پالیسی کے سلسلے میں ابھرنے والے معاملات پر بات چیت کریں گے۔ ماہرین کا بین حکومتی گروپ صارفین کے تحفظ سے متعلق قانون اور پالیسی پر تعاون اور مذاکرات کے لیے اعلیٰ بین حکومتی پلیٹ فارم ہے۔ پیش ہے ایک رپورٹ۔
2: صارفین امور کے محکمے کی سیکرٹری ندھی کھرے اس اجلاس کی صدر نشین ہوں گی۔ وہ صارفین کے تحفظ سے متعلق بنیادی عالمی ترجیحات کے بارے میں 3 روزہ بات چیت کی صدارت کریں گی۔ اجلاس کی اہم باتوں میں صارفین کے تحفظ سے متعلق اقوام متحدہ کے اصولوں کا آغاز شامل ہے، جنہیں اقوام متحدہ کی جنرل اسمبلی میں دسمبر 2025 میں منظور کیا گیا تھا۔ بھارت اعلی سطح کے مذاکرات میں بھی شرکت کرے گا، جس کا عنوان ہے اصولوں کی اہمیت کیوں ہے۔ نیتیکا گپتا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ۔
1: برکس ملکوں کی منشیات کی روک تھام سے متعلق ایجنسیوں کے سربراہان کا اجلاس آج آسام کے شہر گوہاٹی میں شروع ہوگا۔ یہ 2 روزہ اجلاس وزارت داخلہ کے تحت منشیات کی روک تھام سے متعلق بیورو این سی بی کے زیر اہتمام منعقد کیا جا رہا ہے۔ اس اجلاس میں برکس رکن ملکوں کی انسداد منشیات ایجنسیوں کے سربراہان اور سینئر حکام شرکت کریں گے، تاکہ منشیات کی اسمگلنگ اور نشہ آور اشیاء کے غلط استعمال کے خلاف تعاون کو مزید مضبوط بنایا جا سکے۔ ایک رپورٹ۔
0: گوہاٹی میں ہونے والے اس اجلاس میں سنتھیٹکس منشیات کے غیر قانونی استعمال اور اسمگلنگ، انٹیلیجنس معلومات کے تبادلے، آپریشنل رابطہ کاری، صلاحیت سازی اور ادارہ جاتی تعاون کو فروغ دینے پر خصوصی توجہ مرکوز کی جائے گی۔ مندوبین میں نئی نفسیاتی اثرات رکھنے والے منشیات، جن میں ڈارک نیٹ کے ذریعے منشیات کی اسمگلنگ، کرپٹو کرنسی سے منسلک مالی لین دین اور اس کے غلط استعمال جیسے ابھرتے ہوئے چیلنجز پر بھی تبادلہ خیال کیا جائے گا۔ اس اجلاس میں بھارت منشیات کے استعمال اور اسمگلنگ کے خلاف اپنی کوششوں کو بھی اجاگر کرے گا۔ اجلاس کے دوران رکن ممالک منشیات سے متعلق بدلتے ہوئے خطرات سے نمٹنے کے لیے مشترکہ حکمت عملی پر غور کریں گے اور بین الاقوامی تعاون کو مزید مضبوط بنانے کے اقدامات پر تبادلہ خیال کریں گے۔ راکیش ڈولی کی رپورٹ کے ساتھ خبرنامے کے لیے محمد عمار۔
1: بھارت آسام کے شہر گوہاٹی میں آج نشیلی اشیاء کی روک تھام سے متعلق ایجنسیوں کے برکس سربراہان کی 2 روزہ میٹنگ کی میزبانی کرے گا۔ وزارت داخلہ نے کہا ہے کہ میٹنگ میں برکس رکن ملکوں کی ان ایجنسیوں کے سربراہان اور سینئر افسران شرکت کریں گے، جس کا مقصد نشیلی اشیاء پر قابو پانے والی ایجنسیوں کے مابین ادارہ جاتی تسلسل کو مستحکم بنانا اور کام کاج کے سلسلے میں کیے جانے والے تعاون میں مزید گہرائی لانا ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ شری رام جنم بھومی تیرتھ کشیتر ٹرسٹ نے آج اپنے ارکان کی میٹنگ بلائی، جس کا مقصد بہت سے اہم انتظامی اور مالی معاملات پر بات چیت کرنا ہے۔ ان معاملات میں خصوصی تفتیشی ٹیم ایس آئی ٹی کی تحقیقات بھی شامل ہے۔ یہ تحقیقات ٹرسٹ کو موصولہ عطیات کی گنتی کے بارے میں کی جا رہی ہے۔ اس سے پہلے یہ میٹنگ منی رام چھاؤنی میں دوپہر تقریباً 3 بجے ہونا تھی، لیکن میٹنگ کی جگہ بدل دی گئی ہے اور اب یہ میٹنگ رام مندر کے احاطے میں منعقد ہوگی۔ تفصیل ہمارے نامہ نگار سے۔
2: 28 जून 2026 को जारी किए गए एक सरकारी नोटिस के मुताबिक मीटिंग के एजेंडे में जनरल सेक्रेटरी चंपत राय और ट्रस्टी डॉक्टर अनिल मिश्रा की तरफ से दिए गए इस्तीफों पर गौर करना भी शामिल है। अरकान को ट्रस्ट के अतिया बक्सों के जरिए मौसूल अतियात की गिनती के बारे में SIT की उबूरी रिपोर्ट के बारे में भी बताया जाएगा। इस मीटिंग में राम मंदिर के मुस्तकबिल के मैनेजमेंट से मुतालिक इंतजाम पर भी बातचीत की जाएगी। एजेंडे में एक अहम मामला उस आमदनी को पेश करना भी है जिसका अभी तक कोई हिसाब किताब नहीं किया गया है और अखराजात के बारे में बयान, बैलेंस शीट और माली साल 2025-26 से मुतालिक दीगर माली दस्तावेजात की मंजूरी भी शामिल है। नोटिस में चेयरमैन की इजाजत से दीगर मामलों पर भी बातचीत की जाएगी। लखनऊ से सुशील चंद्र तिवारी की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
1: मुल्क आज भारतीय जनसंघ के बानी डॉक्टर श्यामा प्रसाद मुखर्जी को उनके यौम पैदाइश पर खिराज अकीदत पेश कर रहा है। इस मौके पर वजारत सकाफत मगरबी बंगाल हुकूमत के तआवुन से कोलकाता में एक प्रोग्राम का इनेकाद करेगी। ये प्रोग्राम डॉक्टर श्यामा प्रसाद मुखर्जी के 125वें यौम पैदाइश की 2 साल तक जारी रहने वाली सरकारी तकरीबात का हिस्सा है जिसका ऐलान पिछले साल वजारत सकाफत ने किया था। प्रोग्राम की सदारत मरकजी वजीर दाखला अमित शाह करेंगे जबकि मरकजी वजीर सकाफत गजेंद्र सिंह शेखावत और मगरबी बंगाल के वजीर आला सुवेंदु अधिकारी भी इसमें शिरकत करेंगे। तफसील हमारे नामानिकार से।
0: मरकजी वजीर दाखला अमित शाह आज दोपहर कोलकाता पहुंचेंगे जहां वो श्यामा प्रसाद मुखर्जी के 125वें यौम पैदाइश की तकरीबात में शिरकत करेंगे। जनाब शाह सबसे पहले न्यूटाउन के इको पार्क जाएंगे जहां वो श्यामा प्रसाद मुखर्जी के 125 फीट बुलंद मुजस्मे की संग बुनियाद की तकरीब में शिरकत करेंगे। इसके बाद दोपहर में जनाब शाह भवानीपुर में वाक़ श्यामा प्रसाद मुखर्जी की आबाई रिहाइश गाह पर मुनदा तकरीब में उनके मुजस्मे पर गुलाह अकीदत पेश करेंगे। शाम के वक्त मरकजी वजीर दाखिला बीसवा बांग्ला मेला प्रांगण में श्यामा प्रसाद मुखर्जी के 125वें यौम पैदाइश की तकरीबात में शिरकत करेंगे। कोलकाता से कल्याण लाहा की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
1: वज़ीर-ए-आज़म नरेंद्र मोदी ने डॉक्टर श्यामा प्रसाद मुखर्जी के 125वें यौम पैदाइश पर उन्हें खिराज अकीदत पेश किया है। जनाब मोदी ने उन्हें जुरत, हुब्बुल वतनी और बेलौस खिदमत की लाजवाल मिसाल करार दिया। वजीर आजम ने अपने एक मजमून में लिखा है कि मुल्क की तकसीम के दौरान डॉक्टर मुखर्जी ने मगरबी बंगाल को भारत का अटूट हिस्सा बरकरार रखने के लिए मुसलसल काम किया और बाद में उन्होंने अपनी जिंदगी जम्मू कश्मीर के मसले के लिए वक्फ कर दी। उन्होंने कहा कि 2019 में आईन की दफा 370 और 35A की मनसूखी डॉक्टर श्यामा प्रसाद मुखर्जी की कुर्बानी को पेश किया जाने वाला सबसे मौजू खिराज अकीदत है। मुंबई और महाराष्ट्र के साहिली इलाकों में लगातार मूसलाधार बारिश और तेज हवाओं ने मामूल की जिंदगी को बुरी तरह मुतासिर किया है। रायगढ़ जिले के लिए रेड अलर्ट जारी किया गया है जहां बड़ी नदियों का पानी खतरे के निशान से ऊपर पहुंच चुका है। रायगढ़ और रत्नागिरी जिले में शदीद बारिश ने बड़े पैमाने पर तबाही मचाई है जबकि मुंबई और नवी मुंबई में कई इमारतों के गिर जाने के वाकये में कई अफराद हलाक हो गए। एक रिपोर्ट।
2: भारतीय महकमे मौसमियात ने आज मुंबई, थाने, पालघर, रत्नागिरी और सिंधु दुर्ग जिलों में तेज हवाओं के साथ शदीद बारिश की पेशगोई करते हुए ऑरेंज अलर्ट जारी किया है। IMD ने रायगढ़ जिले के लिए इंतहाई शदीद बारिश के खदशे के पेश नज़र रेड अलर्ट जारी किया है। एहतियाती तदाबीर के तौर पर साहिली जिलों और पुणे के तमाम सरकारी, म्यूनसिपल और प्राइवेट स्कूलों और कॉलेजों को आज बंद रखने का फैसला किया गया है। संगीता की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
1: ब्राज़ील के तजर्बेकार फुटबॉलर नेमार जूनियर ने बैन अल-अक़वामी फुटबॉल से रिटायरमेंट का ऐलान कर दिया है। ये ऐलान ऐसे वक्त किया गया है जब 5 बार की आलमी चैंपियन ब्राज़ील की टीम फीफा वर्ल्ड कप 2026 के प्री क्वार्टर फाइनल में नॉर्वे से 2-1 से हारकर टूर्नामेंट से बाहर हो गई। 34 साल नेमार ने ब्राज़ील की जानिब से सबसे ज़्यादा बैन अल-अक़वामी गोल करने वाले खिलाड़ी के तौर पर अपने करियर का इख्तिताम किया। ब्राज़ील की 6ठी मरतबा वर्ल्ड कप जीतने की उम्मीद इस वक्त ख़त्म हो गई जब नॉर्वे के अर्लिंग हालांड ने मैच के आखिरी लम्हात में 2 गोल किए। नेमार ने इजाफी वक्त में पेनल्टी के जरिए 1 गोल ज़रूर किया लेकिन वो शिकस्त का फ़र्क कम करने के सिवा कुछ न कर सके। नेमार के रिटायरमेंट के साथ ब्राज़ील की फ़ुटबॉल के एक शानदार बैन अल-अक़वामी दौर का इख्तिताम हो गया। ब्राज़ील के लिए यह मुसलसल 7वां मौका था जब उसे वर्ल्ड कप के नॉकआउट मरहले में किसी यूरोपीय टीम के हाथों शिकस्त का सामना करना पड़ा। आकाशवाणी का खबरों का शोभा हिंदी और अंग्रेजी में बराह रास्त नशर होने वाले अपने फोन इन प्रोग्राम पब्लिक स्पीक में आज रात 9:30 बजे डिजिटल इंडिया टेक्नोलॉजी के जरिए शहरियों को बाइख्तियार बनाए जाने के मौजू पर एक तफसीली मुजाकरा नशर करेगा। ये मुजाकरा साइबर सिक्योरिटी के माहिर गुलशन राय के